प्रोग्रामते आकु हुनिबो दोस्रा गीत उदित नारायण र अल्केरियाको निकलाग अवस्थे फिल्म असे तेरे नाम अरु टु गीत गर्ने लेखि नपता असे अनिल रोङपी कुली तेराङ भिलेज देनगाउँ कार्बी आङलोङ असम पर लेखि नपता असे